0: پوروی اتر پردیش اور خاص کر گورکھپور کو نئی سوگات ملنے جا رہی ہے. جی ہاں, لکھنؤ اور احمد آباد کی طرز پر اب وہاں پر بھی ریور فرنٹ وکست کرنے کی تیاری ہے. یہ ریور فرنٹ جو ہے راپتی ندی کے کنارے وکست کیا جائے گا. رپورٹ دیکھیے.
1: کل بہتی راپتی ندی کا اور ان کے کناروں کا یہ منموہک نظارہ بے حد آکرشک ہے. ندی کنارے بنے گھاٹوں پر بیٹھ کر سکون کے کچھ پل گزارنے کا اپنا ہی مزہ ہے. اب اس علاقے کو اور بھی آکرشک بنانے کی تیاری ہو رہی ہے. گورکھپور میں راپتی ندی کے تٹ کا اب کایا کلپ ہونے جا رہا ہے. لکھنؤ کے گومتی اور احمد آباد کے سابرمتی ریور فرنٹ کی طرز پر راپتی ندی کے کنارے شاندار ریور فرنٹ وکست کرنے کی یوجنا بنائی جا رہی ہے. اسے اب ساکار کرنے کی دشا میں کام شروع ہو رہا ہے.
2: اسی یوجنا کے کرم میں جو ہے ایک پرارمبھک جو ہے رپورٹ جو سمبندت وینڈر تھا ان کے دوارا جو ہے پرستت کی گئی ہے. کیونکہ یہ پرارمبھک رپورٹ ہے تو اس میں انہوں نے کچھ چیزیں جو مینشن کری ہیں, اس میں پارک بھی ہے, اس میں گرین اسپیسز بھی ہیں, اس میں پبلک کے لیے بھی کنونشن سینٹر لے کر یہ ریور فرنٹ کی بات یہاں پر چل رہی ہے.
1: راپتی ریور فرنٹ کے پروجیکٹ کی ڈی پی آر تیار ہو چکی ہے. اس پر قریب 1,303 کروڑ روپے کی لاگت آئے گی. اس کے تحت گورکھپور کے راج گھاٹ سے ڈومنی گڑھ تک راپتی ندی کے قریب 3.5 کلومیٹر لمبے تٹ کو ریور فرنٹ کے روپ میں وکست کیا جائے گا. اس میں ندی کے تٹ سے ہربٹ باندھ پر بنی 4-lane سڑک کی اور قریب 150 میٹر چوڑائی میں وکاس کاریہ کرایا جائے گا تاکہ عام لوگ اس کا پورا لابھ اٹھا سکیں.
2: جب آپ ندی کے کنارے وبھن آیاموں میں آپ وہاں پہ ٹوریزم کی تمام گتیویدھیوں کا آنند لے سکتے ہیں, جیسے چاہے وہ بوٹنگ ہو, چاہے وہ گھاٹ پہ بیٹھنا ہو, چاہے وہ آس پاس پارک میں صبح کی سیر کرنا ہو, شام کی سیر کرنا ہو, یا کوئی بھی کالج کا ایونٹ ہو, کوئی کلچرل ایونٹ ہو, کوئی پریوارک ایونٹ ہو, تو وہ بھی ریور فرنٹ پہ ایک جیسے کہتے ہیں کہ ایک لائیولی ماحول وہاں پر ایک کلچرل ایک سندھیا کے روپ میں آپ دیکھیں. صبح بھی آپ ٹہلنے وہاں جا سکیں اور بچوں کے ساتھ بھی وہاں اور پریوار کا سمے ویت کر سکیں. اس طرح کی پوری پریکلپنا جو ہے اس ریور فرنٹ پہ کی جاتی ہے.
1: راپتی ریور فرنٹ کے پورے پروجیکٹ کو 3 چرنوں میں پورا کرنے کی یوجنا ہے. سڑک تک وکست کیے جانے والے حصے کو گرین بیلٹ کے روپ میں وکست کیا جائے گا. ساتھ ہی یہاں پر اربن ہاٹ, یوگ سینٹر اور کنونشن سینٹر جیسی سویدھائیں وکست کی جائیں گی. اس کے علاوہ جگہ جگہ بوٹنگ کی سویدھا دینے کی بھی تیاری ہے. مانا جا رہا ہے کہ پریوجنا پوری ہونے کے بعد راپتی ندی کا یہ علاقہ گورکھپور کے پرمکھ پریٹن ستھلوں میں شامل ہو سکتا ہے. گورکھپور سے گجیندر ترپاٹھی کے ساتھ رپورٹ کور نیوز ٹوڈے.
0: بیجنگ میں دوسرا ورلڈ ہیومنوائڈ روبوٹ گیمز یعنی روبوٹ اولمپک چل رہا ہے. جی ہاں, اس میں 2000 سے زیادہ ہیومنوائڈ روبوٹ نہ کیول فٹ بال, ٹینس, باکسنگ, بیڈمنٹن اور ایتھلیٹکس میں اپنا ہنر دکھا رہے ہیں, بلکہ نئے نئے ریکارڈس بنا کر انسانوں کو دنگ بھی کر رہے ہیں. اس میں سے ایک روبوٹ نے مشہور دھاواک حسین بولٹ کا ریکارڈ توڑ دیا. جی ہاں, تو ایک نے ہائی جمپ میں انسان کو پیچھے چھوڑ دیا. رپورٹ دیکھیے.
3: راکٹ جیسی رفتار, دوڑ شاندار.
4: ہیومنوائڈ روبوٹ ریسنگ کی یہ تصویریں بیجنگ کی ہیں, جہاں 100 میٹر کی دوڑ میں نیا اتہاس رچا گیا.
3: یہاں پر تیانزو نام کے ہیومنوائڈ روبوٹ نے دنیا کے سب سے تیز دھاوک حسین بولٹ کے 100 میٹر کے ریکارڈ کو توڑ دیا ہے. تیانزو روبوٹ نے 100 میٹر کی دوڑ صرف 9.39 سیکنڈ میں پوری کر لی, جبکہ جمیکا کے دھاوک حسین بولٹ نے یہ دوری 9.58 سیکنڈ میں پوری کی تھی. بولٹ نے 2009 میں برلن میں ہوئی ورلڈ ایتھلیٹکس چیمپئن شپ میں سب سے کم سمے میں 100 میٹر دوڑ پوری کرنے کا شاندار ریکارڈ قائم کیا تھا. 100 میٹر کی دوڑ میں بولٹ کا یہ ریکارڈ 17 سالوں سے قائم ہے اور کوئی انسان تو اسے اب تک نہیں توڑ سکا ہے. لیکن اب ایک روبوٹ نے بولٹ کے اس ایتہاسک ریکارڈ کو دھوست کر کے نئی مثال قائم کر دی ہے. جس روبوٹ نے یہ کمال کر دکھایا ہے اسے بیجنگ انوویشن سینٹر آف ہیومنوائڈ روبوٹکس نے بنایا ہے. وہیں اس سے پہلے ایک ٹیسٹ رن میں چینی کمپنی آنر کے روبوٹ نے 100 میٹر کی دوری طے کرنے میں کیول 9.32 سیکنڈ کا سمے لیا تھا. बीजिंग में चल रहे ह्यूमनॉइड रोबोट्स के मुकाबले में नए नए रिकॉर्ड बन रहे हैं। इसी दरमियान एक रोबोट ने स्टैंडिंग हाई जंप में 2.88 मीटर से ऊंची छलांग लगाकर इंसानों और पिछले सभी रिकॉर्ड्स को पीछे छोड़ दिया। चीन की रोबोटिक्स कंपनी यूनिट्री के ह्यूमनॉइड रोबोट ने हाई जंप में ये कमाल कर दिखाया है। स्टैंडिंग हाई जंप की स्पर्धा में रोबोट ने 2.8843 मीटर तक ऊंची कूद का नया रिकॉर्ड कायम कर डाला। और हाई जंप में भी इंसानों यानी मानव एथलीट के पुराने रिकॉर्ड्स को तोड़ दिया। बीजिंग में शनिवार को दूसरे वर्ल्ड ह्यूमनॉइड रोबोट गेम्स का शुभारंभ हुआ। ओपनिंग सेरेमनी में हुई 400 मीटर रेस में चाइना के तियांगोंग ह्यूमनॉइड रोबोट ने 39.7 सेकंड का समय निकालकर पहला स्थान हासिल किया। इससे पहले ओपनिंग सेरेमनी के दौरान हुए रंगारंग कार्यक्रम में इंसान केवल दर्शक थे, जबकि स्टेडियम में ट्रैक से लेकर पूरे एरिना में मौजूद हजार से ज्यादा ह्यूमनॉइड रोबोट्स ने अपनी तकनीकी क्षमता का अनूठा प्रदर्शन किया, जिसे देखकर लोग दंग रह गए। मनमोहक म्यूजिकल परफॉर्मेंस से लेकर नेशनल स्पीड स्केटिंग ओवल में टीमों के मार्चिंग दस्ते के रूप में हर इवेंट में शानदार तालमेल के साथ रोबोट फॉर्मेशंस दर्शकों को अलग ही कल्पना लोक में ले गए, जिसे वे अपनी आंखों के सामने साकार होते देख रहे थे। इस दौरान 36 रोबोट्स की टीम ने मेलेडी ऑफ द फ्यूचर के नाम से भव्य संगीत और सुरों का समा बांध दिया। वही स्पर्धाएं शुरू होने से पहले ओपनिंग सेरेमनी में ही तमाम रोबोट्स ने अलग अलग खेलों में अपने हुनर की झलक पेश की। बीजिंग में 5 दिन के वर्ल्ड ह्यूमनॉइड रोबोट गेम्स में 16 देशों के 2056 रोबोट्स की 666 टीमें भाग ले रही हैं। ये रोबोट 51 इवेंट्स की 1300 से ज्यादा स्पर्धाओं में अपना कमाल दिखाएंगे और ये साबित करने की कोशिश करेंगे कि आने वाला कल इनका ही है। ब्यूरो रिपोर्ट, गुड न्यूज टुडे।
5: गुड न्यूज टुडे इसलिए अच्छा लगता है, इसके अंदर ना वो खबरों की मोड़ धोड़ और चिल्ला चिल्ली नहीं है, कम से कम लोगों को खबरें तो आराम। गुड न्यूज टुडे इसलिए अच्छा लगता है, इसके अंदर ना वो खबरों की मोड़ धोड़ और चिल्ला चिल्ली नहीं है, कम से कम लोगों को खबरें तो आराम से सुनने को मिल जाए, इसके ऊपर उसके ऊपर ऐसे अच्छी सोच के साथ एक अच्छी शुरुआत की है, इसके परिणाम भी अच्छे आने चाहिए। वैसे अच्छी चीजों की मार्केट आजकल बढ़ रही है।
6: देश देख रहा है अच्छी खबरें, गुड न्यूज टुडे, अच्छी खबर सच्ची खबर।
7: मुझे तकरीबन 21 साल हो गए पत्रकारिता करते, खबरों को समझना और उनको समझाना मुझे बहुत अच्छा लगता है, तो कुछ ऐसी खबरें समझेंगे और आपको समझाएंगे। देखिए मेरे यानी नवजोत रंधावा के साथ गुड न्यूज टुडे।
8: हवन के अंतिम सोमवार का क्या है पूजा विधान? सावन के अंतिम सोमवार पर कौन सी मनोकामनाएं होंगी पूरी और कैसे मिलेगा शिव जी का वरदान? जानिए मेरे साथ सिर्फ गुड लक टुडे में।
7: असंभव खुद बताता है कि संभव मुझ में ही है,
9: और दुर्भाग्य कहता है
7: कि भाग्य कहीं दूर नहीं।
10: अविश्वास में विश्वास बसता है,
7: जो हम में अच्छाई जगाता है, हमें गुड न्यूज टुडे बनाता है।
6: गुड न्यूज टुडे।